0: वेलकम एक्सामिन एक मतलब फिर आप सबको खुश आमदीद प्रोग्राम पुलिस और आवाम में। और आज हमारे जैसे कि गुफ्तगु हो रही थी जदीद सिक्योरिटी सिस्टम्स, निगरानी के कैमरों से मुतालिक कवानीनों जवाबित के बारे में। और हमारे साथ मौजूद हैं वजारत दाखिला के इदारत नज़्म अल अमनिया सिक्योरिटी सिस्टम्स डिपार्टमेंट के शोबे से वाबस्ता अहलकार फर्स्ट लेफ्टिनेंट गानिम मोहम्मद राशिद अस-सहलावी। तो हम बिस्मिल्लाह ताला उनका रुख करेंगे। तो इससे पहले हम आपको बता दें कि जैसे कि हम बार बार वही बात दोहरा रहे हैं कि आजकल मुख्तलिफ इदारे, कंपनियाँ, रिहायशी इमारतें और तजारती मराकज जो है ना, निगरानी के जदीद निज़ाम इस्तेमाल कर रहे हैं। तो सवाल ये बनता है, ऐसे में इन सिक्योरिटी कंपनियों की क्या जिम्मेदारियाँ होती हैं जो यानी इनके साथ जो सिस्टम सिक्योरिटी डिपार्टमेंट से लेना देना है इनका, या फिर कुछ मंजूरी की बात होती है कि इनसे जो है ना लाइसेंस वगैरह ले ली जाए। तो चलें हम पूछते हैं कि उनसे कि क्या ऐसी जिम्मेदारियां हैं मुख्तलिफ जो ख़ास प्राइवेट कंपनीज हैं या जो भी हैं, तो वो कैसे इनके साथ तआवुन करेंगे और इनसे जो ज़रूरी जो लाइसेंस वगैरह लेंगे। बेइज़्निल्लाह ताला हमारे मेहमान फर्स्ट लेफ्टिनेंट गानिम मोहम्मद राशिद अस-सहलावी इस सिलसिले में वजाहत पेश करेंगे। سيادة الملازم أول غانم محمد راشد السهلاوي من إدارة النظم الأمنية التابعة لوزارة الداخلية بدولة قطر، نجد الترحيب بكم في منتصف البرنامج. الله يسلمك.
1: شكرا يا أخطاء.
0: الله يعافيك. بخصوص يعني ما هي مسؤوليات الشركات الأمنية الخاصة والمعتمدة من قبل إدارة النظم الأمنية؟
1: طبعا مسؤولية على الشركات الأمنية مسؤولية كبيرة،
0: صحيح.
1: فحبينا أن نتطرق على بعض النقاط، منها وجود العدد الكافي من المهندسين والفنيين القادرين على إنجاز المشاريع الموكلة لدى الشركة الأمنية من قبل أصحاب العمل، خصوصا أن في ظل تنامي المشروعات بعد قرار مجلس الوزراء رقم 4 لسنة 2022 بشأن إضافة بعض المنشآت التي يتوجب عليها التزام بأحكام قانون رقم 9 لسنة 2011.
0: جميل. سامي كرام جسد كي همان مهمان بتا رہے تھے كي يعني वो सिक्योरिटी पर्पस पर काम करने वाली जो कंपनियां हैं ना, तो इनकी जिम्मेदारी वगैरह, फिर हम उनसे पूछ रहे थे कि दरअसल उनके साथ कैसे तआवुन करें या फिर वो जो एतमाद हासिल करें, तो ये जो कुछ जिम्मेदारियां हैं वो कैसे अदा करें। ठीक है, तो उन्होंने पहले तो ये बताया कि बस सबसे अहम जिम्मेदारी ये है कि कंपनी के पास मुनासिब तादाद में माहिर इंजीनियर और टेक्निकल अमला मौजूद हो ताकि वो मुख्तलिफ मनसूबों को मतलूबा मेयार के मुताबिक मुकम्मल कर सके। और इस सिलसिले में उन्होंने ये भी बताया कि मुख्तलिफ जो नई तनसीबात हैं और इदारे हैं ये इनको कानून नंबर 9/2000 जो है ना 11 के तहत निगरानी के निज़ाम नस्ब करने का पाबंद बनाया गया है। तो कंपनियों के लिए ज़रूरी है कि वो आला मेयार के मुताबिक काम करें। और आप जानते हैं कि मुख्तलिफ प्रोजेक्ट्स जो है ना, जब उन्होंने हमें बताया, मेहमान के नहीं इस बात की वजाहत की है कि मुख्तलिफ जो मशरूआत और प्रोजेक्ट्स के बढ़ने की वजह से, जो तेज़ी से बढ़ती हुई जो प्रोजेक्ट्स हैं बिलखसूस खसूस यानी जब वो काबीना का जो करारदाद है रकम 4 बराए साल 2022, तो उन्होंने कहा है कि इस सिलसिले में काफ़ी सारी जो है ना ये बात इसकी अहमियत बढ़ गई है कि हम जो है ना हर कंपनी जो भी इसके पास सिक्योरिटी पर्पस पर काम करती हो तो उनके लिए काफ़ी जो है ना इस तरह के इंजीनियर्स और टेक्निकल जो सपोर्ट देने वाले ऐसे लोग दस्तयाब हो। मज़ीद हम उनसे वजाहत तलब करेंगे कि इस सिलसिले में वो क्या कहना चाहते हैं कि इस तरह की जो सिक्योरिटी पर्पस पर काम करने वाली कंपनियाँ उनकी ज़िम्मेदारियाँ और क्या हैं। نعم سيادة الملازم أول غانم محمد راشد السهلاوي.
1: نعم، بالإضافة إلى ذلك من مسؤوليات الشركات الأمنية عمل المخططات الهندسية والمستندات والإفادات الخاصة بنظام كاميرات وأجهزة المراقبة الأمنية ومراجعتها والتأكد من إجراءات اعتمادها لدى جهة اختصاص اللي هي إدارة النظم الأمنية. عدم التأخير أو التقصير في عمليات تحديث نظام كاميرات وأجهزة المراقبة الأمنية بالمنشآت والالتزام بالمدة الزمنية المحددة للمشاريع ومسؤولية إجراء كافة أعمال الصيانة والتحديث الدوري المستمر للكاميرات وأجهزة المراقبة الأمنية. وأخيرا الالتزام والتقييد بالمواصفات الفنية المعتمدة لدى إدارة النظم الأمنية.
0: جميل. سامنے کرام جیسے کہ فرسٹ لیفٹنٹ غانم محمد راشد السہلاوی وہ ہمیں اس وضاحت پیش کر رہے تھے کہ کیا کچھ ذمہ داریاں عائد ہوتی ہیں ان پر جو سیکورٹی پرپس پر کام کرنے والی جو کمپنیاں ہیں, تو ان کے ذمہ داری میں جو منصوبہ بندی اور تکنیکی دستاویز سے متعلق جو ہوتی ہے نا, اس سلسلے میں انہوں نے وضاحت کی ہے کہ کمپنیوں پر لازم ہے کہ وہ نگرانی کے نظام سے متعلق تمام انجینئرنگ جو ڈرائنگس ہیں, تکنیکی خاکے ہیں اور دستاویز تیار کریں, اور جو ہے نا پھر انہیں جو خاص جو ادارہ ہے, جو متعلقہ ادارہ ہے, اور متعلقہ ادارہ انہی کا ہے یعنی سسٹم سیکورٹی سسٹمس مینجمنٹ کا جو ادارہ ہے ادارۃ النظم الامنیہ, ان سے منظور کروائیں. یہ مرحلہ بہت اہم ہوتا ہے چونکہ اس سے یقینی بنایا جاتا ہے کہ منصوبہ تمام حفاظتی اور تکنیکی تقاضوں کے مطابق ہیں. مزید انہوں نے یہ بھی کہا کہ منظور شدہ کمپنیوں کے لیے ضروری ہے کہ وہ منصوبوں کو مقررہ وقت کے اندر مکمل کریں. یعنی آپ نے یعنی اگر کسی کے ساتھ کوئی کیمرہ وغیرہ نصب کرنے کے حوالے سے کوئی اتفاق ہے, کوئی نگرانی کے نظام ہے, تو آپ جو ہے سلسلے میں تاخیر نہ کریں, خصوصاً نگرانی کے نظام کے اپڈیٹ اور تنصیب میں غیر ضروری تاخیر نہیں ہونی چاہیے کیونکہ اس کا براہ راست تعلق عوامی سلامتی سے ہے. مزید انہوں نے کہا کہ سیکورٹی کے نظام میں تاخیر بعض اوقات جو ہے نا خطرات کو بھی جنم دیتے ہیں. تو ایک اور پہلو جسے انہوں نے جس کی اہمیت کے طور پر ذکر کیا ہے کہ وہ مینٹیننس حوالے, مینٹیننس اور دیکھ بھال مسلسل اپڈیٹ کے حوالے سے انہوں نے کہا ہے کہ یہ جو سیکورٹی پرپس پر کام کرنے والی کمپنیاں ہوتی ہیں ان کی ذمہ داری صرف نظام اور یہ سسٹم نصب کرنے تک محدود نہیں ہوتی بلکہ انہیں کیمروں نگرانی کے آلات کے مسلسل دیکھ بھال وقتاً فوقتاً اپڈیٹ اور جو ہے نا فنی کوئی ٹیکنیکل ایشوز ہیں انہیں دور کرنے

یعنی آگے بھیج دیا۔ یہ بہت خوبصورت تعبیر ہے۔ کوئی انسان اس دنیا میں جو کچھ بھی کر رہا ہے وہ اصل میں آگے بھیج رہا ہے۔ ہر عمل ایک پارسل ہے جو آخرت میں پہنچے گا۔ نیکی بھیج رہے ہو، گناہ بھیج رہے ہو، وقت بھیج رہے ہو، نیت بھیج رہے ہو، کچھ بھی واپس نہیں رہتا۔ زندگی ایک سفر ہے، یہ دنیا منزل نہیں، یہ ایک سفر ہے اور آخرت اصل منزل ہے۔ سفر میں انسان سامان جمع کرتا ہے، منزل پر کام آتا ہے۔ یہی مثال قرآن دے رہا ہے، کون سا سامان جا رہا ہے۔ ہر انسان ہر دن کچھ نہ کچھ بھیج رہا ہے، سوال یہ ہے کہ کیا بھیج رہا ہے؟ اچھے اعمال، عبادات، صدقہ، علم، یا صرف غفلت یا گناہ؟ یہی اصل سوال ہے۔ انسان چھوٹے عمل کو معمولی سمجھتا ہے، لیکن آیت بتاتی ہے ہر چھوٹا عمل بھیجا جا رہا ہے، ایک مسکراہٹ بھی، ایک لفظ بھی، ایک نیت بھی، سب محفوظ ہو رہا ہے۔ لوگ سمجھتے ہیں کہ آخرت بہت دور ہے، لیکن قرآن اسے کل کہہ کر قریب کر دیتا ہے۔ جیسے کوئی شخص کہے کل ملاقات ہوتی ہے تو انسان تیار ہو جاتا ہے، لیکن آخرت کے لیے تیاری نہیں کرتا۔ یہ عجیب غفلت ہے۔ اصل دانش مندی کیا ہے؟ دنیا میں لوگ کہتے ہیں اسمارٹ وہ ہے جو پیسہ کمائے یا آگے بڑھ جائے، لیکن قرآن کے مطابق اسمارٹ وہ ہے جو اپنے کل کے لیے تیاری کرے، یعنی آخرت کے لیے۔ یہی اصل عقل ہے۔ زندگی کا اصل سرمایہ انسان کے پاس وقت ہے، اور وقت کے ساتھ اعمال۔ ہر دن گزر رہا ہے اور ساتھ کچھ لکھا جا رہا ہے، یہی ریکارڈ کل کھلے گا۔ نیک عمل انویسٹمنٹ ہے، ہر نیکی ایک سرمایہ کاری ہے۔ نماز، قرآن، صدقہ، صبر، اچھا اخلاق، یہ سب آخرت کے بینک میں جمع ہو رہے ہیں اور وہاں اصل فائدہ ملے گا۔ جو شخص صرف دنیا کے لیے جیتا ہے وہ بھیج تو رہا ہے لیکن خالی ہاتھ بھیج رہا ہے، جیسے کوئی سفر پر جائے اور سامان نہ لے۔ آخرت میں یہی خسارہ ہے۔ یہ آیت ڈرانے کے لیے نہیں، جگانے کے لیے ہے۔ انسان کو سوچنے پر مجبور کرتی ہے، میں کیا کر رہا ہوں، کہاں جا رہا ہوں؟ ہر دن آخری ہو سکتا ہے، لیکن انسان نہیں جانتا کل آئے گی کہ نہیں۔ اس لیے ہر دن کو آخرت کی تیاری میں بتانا چاہیے۔ یہی سمجھ کل کا اصل مطلب ہے۔ صرف عمل نہیں، نیت بھی بھیجی جاتی ہے۔ اگر نیت صاف ہے تو عمل بھی قیمتی ہے، اگر نیت خراب ہے تو ظاہری عمل بھی کمزور ہو جاتا ہے۔ دنیا آخرت کی کھیتی ہے، یہاں جو بوگے وہی کاٹو گے، یہی سیدھا اصول ہے۔ ہر دن یہ سوال ہونا چاہیے، آج میں نے آخرت کے لیے کیا کیا؟ ایک نیکی، ایک گناہ سے بچاؤ، کسی کا حق ادا کیا؟ یہ چھوٹے سوال زندگی بدل دیتے ہیں۔ وقت ضائع کرنا، صرف کچھ نہ کرنا نہیں بلکہ ایسے کام کرنا جو آخرت کے لیے کچھ نہ دیں، یہی اصل نقصان ہے۔ انسان کل کا انتظار کرتا ہے، لیکن کبھی کبھی کل نہیں آتی۔ یہ حقیقت انسان کو سنجیدہ بناتی ہے۔ ہر دن قیمتی ہے۔ ایک نیک عمل بھیجنا کافی نہیں، مسلسل بھیجنا ضروری ہے، کیونکہ سفر لمبا ہے۔ صرف ہاتھوں کے اعمال نہیں، دل کی حالت بھی کل کے لیے جا رہی ہے۔ حسد، بغض، تکبر، نیت، یہ سب بھی ساتھ جاتا ہے۔ بہترین تیاری کیا ہے؟ سب سے بہترین تیاری اللہ کی یاد میں جینا ہے، کیونکہ جو اللہ کو یاد رکھتا ہے وہ کبھی غافل نہیں ہوتا۔ جب انسان کل کو آخرت سمجھ لیتا ہے تو زندگی بدل جاتی ہے، فیصلے بدل جاتے ہیں، ترجیح بدل جاتی ہے۔ خود سے سوال کریں، آج اگر میرا دن آخری ہو کیا میں تیار ہوں؟ یہ سوال
जिंदगी को सीधी राह पे ले जाता है। एक नेकी भी कम नहीं, क्योंकि कल में हर चीज देखी जाएगी। याद इंसान को हकीकत की तरफ वापस लाती है। हम यहाँ हमेशा नहीं रहेंगे, हमें जाना है। असल कामयाबी ये नहीं कि दुनिया में सब कुछ मिल जाए, असल कामयाबी ये है कि कल के लिए कुछ अच्छा भेज दिया जाए। हर दिन एक मौका है, एक नई फुर्सत है, कुछ अच्छा भेजने का, कुछ दुरुस्त करने का, कुछ संवारने का। और फिर अल्लाह ताला कहते हैं, और अल्लाह से डरते रहो। ये तीसरी बार तकवा का हुक्म है, जिस आयत को इंतहाई मजबूत बना देता है। ये तकरार बताती है कि इंसान के लिए सबसे बड़ा खतरा गफलत है, और इससे बचने का वाहिद रास्ता तकवा को जिंदा रखना है। तकरार क्यों की गई? आयत में तकवा दो बार आया और फिर यहां आया, पहले ऐ ईमान वालों तकवा इख्तियार करो, फिर हर शख्स देखे क्या भेजा, फिर दोबारा और अल्लाह से डरते रहो। ये तकरार इसलिए है कि इंसान एक बार सुनकर नहीं बदलता, इंसान भूल जाता है, इसलिए याद दहानी बार बार की जाती है। गफलत क्या है? गफलत का मतलब है हकीकत से बेखबर रहना, मकसद जिंदगी भूल जाना, वक्त को जाया करना, आखिरत को दूर समझना। गफलत आहिस्ता आहिस्ता इंसान को अंदर से खोखला कर देती है। गफलत जिस्म की नहीं, दिल की बीमारी है। जिस्म सेहतमंद हो सकता है, मगर दिल गाफिल हो सकता है, और गाफिल दिल कभी दुरुस्त रास्ता नहीं देख पाता। क्यों कहा गया कि डरते रहो? ये नहीं कहा गया कि एक बार डर जाओ, बल्कि कहा गया वतकुल्ला, यानी मुसलसल होश में रहो, क्योंकि ईमान एक लम्हे का नहीं, पूरी जिंदगी का सफर है। इंसान गाफिल क्यों होता है? गफलत के कई असबाब हैं। दुनिया की मसरूफियात, मालो दौलत की ख्वाहिश, लंबी उम्मीदें, मोबाइल और मशगूलियत, वक्त की बेकदरी, इस सब मिलकर दिल को सुस्त कर देते हैं। इंसान समझता है मैं बाद में ठीक हो जाऊंगा, यही सबसे बड़ा धोखा है, क्योंकि बाद में कभी यकीनी नहीं। गाफिल इंसान में ये अलामत आती हैं, नमाज में सुस्ती, गुनाह को मामूली समझना, आखिरत का कम सोचना, वक्त जाया करना, दिल का सख्त होना, ये सब खतरे की अलामतें हैं। तकवा दिल को जगाता है। कैसे? अल्लाह की याद से, हिसाब के एहसास से, आखिरत की फिक्र से। ये सब इंसान को होश में रखते हैं। इंसान भूलने वाला है, आज जो बात समझ में आए कल कमजोर हो जाती है, इसलिए कुरान बार बार कहता है याद रखो, डरो, मुहासबा करो। ये तकरार इंसान को जिंदा रखती है। दुनिया इंसान को मसरूफ रखती है, मगर सोचने नहीं देती। इंसान भागता रहता है, काम, ख्वाहिशात, मंसूबे, और असल मकसद पीछे रह जाता है। गफलत इंसान को आहिस्ता आहिस्ता सच्चाई से दूर कर देती है, दिल से दूर कर देती है, अल्लाह से दूर कर देती है, और फिर वापसी मुश्किल हो जाती है। गफलत एक दिन में नहीं आती, ये छोटे छोटे कदमों से आती है। एक नमाज कजा हुई, एक झूठ बोल दिया, एक गुनाह को मामूली समझ लिया, ये छोटे कदम दिल बदल देते हैं। तकवा क्यों बार बार? क्योंकि दिल कमजोर है, दिल को मुसलसल संभालना पड़ता है, जैसे आग को बुझने से बचाना पड़ता है। इंसान सबसे ज्यादा खुद को धोखा देता है, मैं ठीक हूं, हालांकि अंदर तब्दीली आ रही होती है। तकवा इस धोखे को तोड़ता है। बेदारी क्या है? बेदारी यह है कि मैं क्या कर रहा हूं ये जानना, क्यों कर रहा हूं समझना, क्या इसका अंजाम अच्छा है सोचना, यही शऊर तकवा है।
ہر لمحہ نگرانی یعنی وہ تک